उसने उन्हें बहकाने के लिए वसवसा डालना शुरू किया। वसवसा क्या होता है? वसवसा वो ख्याल है जो इंसान के दिल और जहन में आता है और उसे किसी गलत काम की तरफ ले जाने की कोशिश करता है। शैतान हमेशा इंसान के सामने ये नहीं कहता कि बुरा काम करो। कभी वो बुराई को खूबसूरत बनाकर पेश करता है, कभी वो कहता है कि इसमें कोई नुकसान नहीं, कभी वो इंसान को ये यकीन दिलाता है कि वो उसके फायदे की बात कर रहा है। हजरत आदम अलैहिस्सलाम और हजरत हव्वा अलैहिस्सलाम के साथ भी शैतान ने यही तरीका अख्तियार किया। उसने उन्हें उस दरख्त के बारे में बहकाया और उन्हें ये बावर कराने की कोशिश की कि इस दरख्त के करीब जाने में कोई खास फायदा है। उसने यहाँ तक कसम खाकर कहा कि वो उनका खैर ख्वाह है। यहाँ हमारे लिए एक अहम सबक भी है। हर वो शख्स या हर वो ख्याल जो मैं अच्छा महसूस करवाए, जरूरी नहीं कि हमारे लिए अच्छा ही हो। आज भी हमें बहुत से वसवसों का सामना करना होता है, कभी दोस्तों की बातों से, कभी सोशल मीडिया से, कभी अपनी ख्वाहिशात से और कभी अपने ही ख्यालात से। हमें हर बात को फौरन कबूल नहीं करना चाहिए। हमें ये देखना चाहिए कि अल्लाह ताला ने क्या हुक्म दिया है और क्या चीज हमारे लिए दुरुस्त है। बिलाखिर हजरत आदम अलैहि सलाम और हजरत हव्वा अलैहि सलाम से इस दरख्त के बारे में गलती हो गई और उन्होंने उसका फल खा लिया। यह अल्लाह ताला के हुक्म की खिलाफ वर्जी थी, लेकिन इस वाकये के फौरन बाद एक बहुत अहम चीज सामने आती है। हजरत आदम अलैहि सलाम और हजरत हव्वा अलैहि सलाम को अपनी गलती का एहसास हो गया। उन्होंने अपनी गलती पर इसरार नहीं किया। उन्होंने ये नहीं कहा कि हमें तो शैतान ने मजबूर किया था, इसलिए हमारी कोई जिम्मेदारी नहीं। उन्होंने अपनी गलती को तस्लीम किया और अल्लाह ताला की तरफ रुजू किया। यहाँ हजरत आदम अलैहिस्सलाम और इब्लीस के दरमियान एक बहुत बड़ा फर्क सामने आता है। दोनों से अल्लाह के हुक्म के मामले में गलती हुई, लेकिन दोनों का रद्द अमल बिल्कुल मुख्तलिफ था। इब्लीस ने तकब्बुर किया, अपनी गलती तस्लीम नहीं की और अपने लिए जवाब पेश किया। हजरत आदम अलैहिस्सलाम ने अपनी गलती तस्लीम की, अल्लाह ताला के सामने झुके और माफी मांगी। यही फर्क इंसान को अल्लाह ताला के करीब करता है। हजरत आदम अलैहिस्सलाम और हजरत हव्वा अलैहिस्सलाम ने दुआ की, ऐ हमारे रब, हमने अपनी जानों पर जुल्म किया और अगर तूने हमें माफ ना किया और हम पर रहम ना फरमाया, हम जरूर नुकसान उठाने वालों में से हो जाएंगे। ये दुआ सिर्फ अल्फाज नहीं थे बल्कि दिल से निकलने वाली सच्ची तौबा थी और अल्लाह ताला ने उनकी तौबा कबूल फरमाई। लिसनर्स, यहाँ हमारे लिए एक बहुत खूबसूरत पैगाम है। गलती हो जाना इंसान की फितरत का हिस्सा है। हम सब इंसान हैं, हमसे कभी गलत फैसला हो सकता है, कभी किसी का दिल दुख सकता है, कभी हम गुस्से में कोई ऐसी बात कह सकते हैं जिस पर बाद में अफसोस हो, कभी हम अपनी जिम्मेदारी पूरी ना कर पाएं और कभी हम किसी ऐसे काम की तरफ चले जाएं जिससे अल्लाह ताला ने मना फरमाया है। लेकिन गलती के बाद हमारा रवैया बहुत अहम होता है। क्या हम अपनी गलती मानते हैं? क्या हम माफी मांगते हैं? क्या हम अपनी इस्लाह की कोशिश करते हैं या हम दूसरों को इल्जाम देते रहते हैं? हजरत आदम अलैहिस्सलाम हमें सिखाते हैं कि सच्ची तौबा इंसान को अल्लाह ताला के करीब ले जाती है। इसका मतलब ये नहीं है कि गुनाह करना मामूली बात है, बल्कि इसका मतलब ये है कि अगर इंसान से गुनाह हो जाए तो उसे मायूस नहीं होना चाहिए, उसे फौरन अल्लाह ताला की तरफ वापस आना चाहिए। शैतान की एक बड़ी कोशिश यही होती है कि इंसान पहले गुनाह करे और फिर उसे यकीन दिलाए कि अब अल्लाह ताला उसे कभी माफ नहीं करेगा। ये मायूसी भी खतरनाक वसवसा है। अल्लाह ताला की रहमत बहुत वसी है। कुरान करीम हमें बार बार
اللہ کی رحمت اور مغفرت کی امید دلاتا ہے۔ اس لیے ایک مومن کو غلطی کے بعد اپنے رب سے دور نہیں ہونا چاہیے، بلکہ اور زیادہ اخلاص کے ساتھ اللہ تعالیٰ کی طرف رجوع کرنا چاہیے۔ حضرت آدم علیہ السلام کی توبہ ہمیں یہ بھی سکھاتی ہے کہ معافی مانگنے کے لیے کسی خاص مقام یا لمبی تقریر کی ضرورت نہیں۔ انسان جہاں ہو، جس حالت میں ہو، اپنے رب سے بات کر سکتا ہے۔ وہ دل سے کہہ سکتا ہے، یا اللہ مجھ سے غلطی ہو گئی، مجھے معاف فرما اور مجھے تمہارا صحیح راستے پر چلنے کی توفیق عطا فرما۔ یہی توبہ کا خوبصورت راستہ ہے۔ لیکن اب حضرت آدم علیہ السلام کی زندگی میں ایک اور بڑا مرحلہ آنے والا تھا۔ اللہ تعالیٰ نے پہلے ہی انسان کے زمین پر آنے کا فیصلہ فرمایا تھا۔ جنت میں رہنا ایک خاص مرحلہ تھا، جبکہ زمین پر زندگی انسان کی ذمہ داری اور آزمائش کا آغاز تھی۔ چنانچہ حضرت آدم علیہ السلام، حضرت حوا علیہ السلام اور ان کی آنے والی اولاد کے لیے زمین پر زندگی کا آغاز ہوا۔ زمین پر زندگی جنت جیسی آسان نہیں تھی۔ یہاں بھوک تھی، محنت تھی، موسموں کی سختی تھی، بیماری کا امکان تھا، خوشی بھی تھی اور غم بھی، کامیابی بھی تھی اور ناکامی بھی۔ لیکن زمین صرف مشکلات کی جگہ نہیں تھی، یہ اللہ تعالیٰ کی عبادت، نیکی، محنت اور آزمائش کی جگہ بھی تھی۔ اللہ تعالیٰ نے انسان کو بے مقصد زمین پر نہیں بھیجا، انسان کو اپنے رب کو پہچاننا تھا، اس کی عبادت کرنی تھی، اس کے احکامات پر چلنا تھا اور اپنی زندگی کو اچھے طریقے سے گزارنا تھا۔ اللہ تعالیٰ نے انسان کو یہ بھی بتایا کہ اس کی طرف سے ہدایت آتی رہے گی، جو لوگ اس کی ہدایت کی پیروی کریں گے ان کے لیے کامیابی ہے۔ حضرت آدم علیہ السلام صرف پہلے انسان ہی نہیں تھے بلکہ نبی بھی تھے۔ انہوں نے اپنی اولاد کو اللہ تعالیٰ کے بارے میں بتایا، انہیں نیکی کی تعلیم دی اور زندگی گزارنے کا طریقہ سکھایا۔ یوں حضرت آدم علیہ السلام سے انسانیت کی ایک نئی تاریخ شروع ہوئی۔ آج ہم دنیا کے مختلف حصوں میں رہتے ہیں، مختلف زبانیں بولتے ہیں اور مختلف ثقافتوں سے تعلق رکھتے ہیں، لیکن ہماری اصل ایک ہی ہے۔ ہم سب حضرت آدم علیہ السلام کی اولاد ہیں۔ یہ حقیقت ہمیں ایک دوسرے کے ساتھ نرمی، احترام اور اچھے اخلاق سے پیش آنے کا سبق بھی دیتی ہے۔ اگر ہم سب ایک ہی انسانی خاندان کا حصہ ہیں تو ہمیں دوسروں کو حقیر نہیں سمجھنا چاہیے۔ نہ رنگ انسان کو بڑا بناتا ہے، نہ دولت، نہ عہدہ، نہ شہرت۔ اصل کامیابی اللہ تعالیٰ کی اطاعت اور اچھے کردار میں ہے۔ لسنرز، حضرت آدم علیہ السلام کی کہانی ہمیں ایک بہت اہم بات سمجھاتی ہے۔ انسان کی زندگی صرف غلطیوں سے نہیں بنتی، بلکہ غلطی کے بعد کیے گئے فیصلوں سے بھی بنتی ہے۔ ہم گر سکتے ہیں لیکن دوبارہ اٹھ سکتے ہیں۔ ہم غلط راستے پہ جا سکتے ہیں لیکن واپس صحیح راستے پر آ سکتے ہیں۔ ہم سے غلطی ہو سکتی ہے لیکن ہم سچی توبہ کے ذریعے اپنے رب کے قریب ہو سکتے ہیں۔ اور سب سے بڑھ کر ہمیں اللہ تعالیٰ کی رحمت سے کبھی مایوس نہیں ہونا چاہیے۔ حضرت آدم علیہ السلام کی زندگی کے مختلف مراحل کے بارے میں ہم جان رہے ہیں۔ ہم نے دیکھا کہ اللہ تعالیٰ نے حضرت آدم علیہ السلام کو مٹی سے پیدا فرمایا، انہیں علم عطا کیا، ان کا مقام بلند فرمایا اور پھر انہیں جنت میں رکھا۔ ہم نے یہ بھی جانا کہ شیطان نے انہیں بہکانے کی کوشش کی اور حضرت آدم علیہ السلام سے ایک غلطی ہوئی، لیکن اس غلطی کے بعد انہوں نے اللہ تعالیٰ کی طرف رجوع کیا، معافی مانگی اور اللہ تعالیٰ نے ان کی توبہ قبول فرمائی۔ حضرت آدم علیہ السلام کی کہانی ہمیں یاد دلاتی ہے کہ ہم سب ایک ہی انسانی خاندان کا حصہ ہیں، اس لیے ہمیں دوسروں کے ساتھ عزت، نرمی اور اچھے اخلاق سے پیش آنا چاہیے۔ علم حاصل کریں، تکبر سے بچیں، شیطان کے وسوسوں سے ہوشیار رہیے، غلطی پہ توبہ کریں اور اللہ تعالیٰ کی رحمت سے کبھی مایوس نہ ہوں۔ اللہ تعالیٰ ہمیں حضرت آدم علیہ السلام کی زندگی سے ملنے والے ان جو سبق ہم نے سیکھے ہیں ان کو اپنی زندگی میں اپنانے کی توفیق عطا فرمائے، ہمیں علم نافع دے، ہمارے دلوں کو تکبر سے دور کرے، ہماری غلطیوں کو معاف فرمائے اور ہمیں ہمیشہ سیدھے رستے پر

0: शख्स ने दो नौजवानों से कहा कि इस शख्स को बाजुओं से पकड़कर दरिया में गोते लगवाओ। चुनाचे उसे दो तीन बार पानी में फेंका गया, उसे गोते लगे और फिर उसे बाहर निकालकर दोबारा कश्ती में बिठा दिया गया। इसके बाद वह शख्स खामोश होकर बैठ गया। बादशाह ने कहा, ऐ शख्स, मुझे समझ नहीं आई कि तुमने इसे कैसे खामोश कर दिया। तो वो दाना शख्स बोला, बादशाह सलामत, इसे दरिया में डूब जाने की तकलीफ का अंदाजा नहीं था, इसलिए इसे कश्ती की सलामती की कदर नहीं थी। इसे डूबने की तकलीफ का एहसास हो गया है और अब इसे कश्ती की सलामती की कदर हो गई है।
1: पैगाम ऑन FM 107।
2: Gen Z, Gen X, Gen Alpha, Millennials. ये सब महज टर्म्स नहीं है, ये अलग अलग ख्याल आदतें, इन सब को अगर एक दूसरे से मुखातिब कराया जाए तो क्या होगा।
3: तो ये जानने के लिए सुनिएगा जनरेशन टॉक, जनरेशन टॉक विद आरजे कबीर एंड आरजे सफा एवरी ट्यूसडे एट 3 PM, एट 3 PM ओनली ऑन FM 107, दिल से देसी।
4: इंसान आसमान से इस दुनिया में उतारा गया है और उसे दोबारा आसमान की तरफ ही लौटना है, इसलिए इंसान के रब ने आसमान से एक रस्सी लटकाई और फरमाया, सब मिलकर इस रस्सी को मजबूती से थाम लो और आपस में तफर्रका ना डालो। यह रस्सी, यह हबले मतीन है कुरान करीम। आइए तलहा अशरफुल जमान के साथ सुनिए एक खास प्रोग्राम पर्ल्स ऑफ द कुरान, जहां हम तलाश करेंगे कुरान के वो मोती जो हमारी जिंदगी को सवार दें। हर हफ्ते इतवार से जुमेरात सुबह 11 बजे से सिर्फ FM 107 पर।
2: आप सुन रहे हैं FM 107, FM 107
1: दिल से देसी।
5: सामईन किराम, जिस तरह अहकाम खुदाबंदी से बेनियाजी नहीं हो सकती, उसी तरह उस्वे रसूल सल्लल्लाहु अलैहि वसल्लम और उनकी सुन्नत से बेपरवाही इख्तियार नहीं की जा सकती। सुन्नत रसूलुल्लाह की इताअत भी ऐसी ही जरूरी है जैसी किताबुल्लाह की, इसलिए कि दोनों की पैरवी हुक्म इलाही की पैरवी है। सामीने किराम, इन्हीं हिदायत की रोशनी में पेश किया जा रहा है प्रोग्राम रूह परवर सुन्नतें। इस प्रोग्राम के हर किस्त में हम एक सुन्नत नबवी सल्लल्लाहु अलैहि वसल्लम का जिक्र करेंगे, उसके मानी पर गौर करेंगे और ये देखेंगे कि किस तरह ये सुन्नत हमारी रोजमर्रा जिंदगी में रोशनी और सुकून का जरिया बन सकती है। सामीने किराम, इंसान दिन भर कितने अल्फाज बोलता है ना, घर में, दफ्तर में, दोस्तों के साथ, फ़ोन पर गुफ्तगु, पैगामात, तबसरे, सोशल मीडिया पर रद्दअमल, शायद हमें अपने अल्फाज की तादाद याद ना हो। अलबत्त एक मोमिन की सोच ये होती है कि मैंने जो बोला है इसमें खैर कितनी थी। रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम हमें ज़बान के इस्तेमाल का एक ऐसा मुख्तसर उसूल अता फरमाते हैं जिस पर अमल कर लिया जाए तो हमारी बहुत सी परेशानियां, लड़ाइयां और पछतावे खत्म हो सकते हैं। अबू हुरैरा रज़ी अल्लाह अन्हु से रिवायत है कि रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया, मन कान युमिनु बिल्लाहि वल यौमिल आखिर फलयकुल खैरन औ लियस्मुत। जो शख्स अल्लाह और यौम आखिरत पर ईमान रखता है उसे चाहिए कि भलाई की बात कहे वरना खामोश रहे। और कीजिए, रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम ने जबान के मामले को किस चीज से जोड़ दिया? ईमान बिल्लाह और ईमान बिल आखिरत से। यानी मोमिन ये सोचता है कि क्या मैं अल्लाह के सामने भी इस बात की जिम्मेदारी कबूल करने के लिए तैयार हूँ। समय निक्राम, जबान का असर बहुत बड़ा होता है। एक जुमला किसी मायूस इंसान को उम्मीद दे सकता है, वही जुमला दो नाराज दिलों को मिला सकता है। एक जुमला किसी गमजदा शख्स का बोझ हल्का कर सकता है। लेकिन इस लम्हे अगर इंसान रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम का ये फरमान याद करके अपनी जबान रोक ले तो ये खामोशी नफ्स पर काबू बन जाती है। कभी कोई शख्स हमारे पास किसी तीसरे इंसान की बुराई लेकर आता है, हम भी कुछ शामिल कर सकते हैं, लेकिन अगर हम रुक जाएं یہ خاموشی خیر ہے اور کبھی کسی بحث میں ہمیں معلوم ہوتا ہے کہ اب مزید گفتگو سے حقیقت واضح نہیں ہوگی صرف تلخی بڑھے گی ایسے وقت خاموش ہو جانا شکست نہیں امام نووی رحمہ اللہ فرماتے ہیں جب انسان بولنا چاہے تو پہلے دیکھے کہ جس بات کو وہ کہنا چاہتا ہے کیا اس کا خیر ہونا واضح ہے اگر وہ یقینی خیر ہے اور اس پر اجر کی امید ہے تو بولے اور اگر یہ واضح نہیں کہ اس میں خیر ہے تو زبان روک لے یہاں تک کہ بعض ایسی مباح باتیں بھی جن میں نہ کوئی خاص فائدہ ہو نہ ضرورت انہیں کم کرنا بہتر ہے کیونکہ بے ضرورت گفتگو کبھی آہستہ آہستہ انسان کو غیبت طنز جھوٹ یا دوسری نامناسب باتوں تک پہنچا دیتی ہے سامعین کرام اگر آج کی اس سننا کو ہم اپنی عملی عادت میں تبدیل کرنا چاہیں تو بولنے سے پہلے چند لمحوں کے لیے ہمیں تین سوال اپنے آپ سے پوچھ لینا چاہیے پہلا سوال یہ ہے کہ کیا یہ بات سچی ہے کہ جو بات مجھے معلوم ہی نہیں میں اسے یقین کے ساتھ کیوں بیان کروں دوسرا سوال یہ ہے کہ کیا یہ بات خیر اور فائدے کی ہے سچ ہونا تو ضروری ہے لیکن ہر سچی بات ہر موقع پر کہنا ضروری نہیں کسی کا عیب واقعی موجود ہو تب بھی بلا ضرورت اسے لوگوں میں بیان کرنا مناسب نہیں اور تیسرا سوال یہ ہے کہ کیا یہ بات ابھی کہنا ضروری ہے یعنی کبھی بات درست ہوتی ہے لیکن وقت غلط ہوتا ہے کبھی الفاظ درست ہوتے ہیں لیکن لہجہ غلط ہوتا ہے کبھی نصیحت تو اپنی جگہ پر ٹھیک ہے لیکن وہ سب کے سامنے نہیں تنہائی میں زیادہ مؤثر ہوتی ہے سامعین کرام تو حدیث کا اصول یاد رکھیے فَلْيَقُلْ خَيْرًا أَوْ لِيَصْمُتْ سامعین کرام آج کی سنت ہمیں یہی سکھاتی ہے کہ ہر اہم جملے سے پہلے دل میں ایک چھوٹا سا دروازہ لگا دیں خیر ہے ہاں تو بول دیجیے خیر واضح نہیں تو رک جائیے شاید دن کے اختتام پر ہمیں احساس ہو کہ ہماری کتنی گفتگو غیر ضروری تھی اور شاید یہ بھی معلوم ہو کہ خیر کے کتنے الفاظ تھے جو ہمیں کہنے چاہیے تھے لیکن ہم نے نہیں کہے اللہ تعالیٰ ہمیں سنت رسول اللہ صلی اللہ علیہ وسلم کی قدر کرنے اسے سمجھنے اور محبت کے ساتھ اپنی زندگیوں میں انہیں نافذ کرنے کی توفیق عطا فرمائیں اسی دعا کے ساتھ پروگرام روپرور سنت کے آج کے اس حلقے سے تکنیکی معاون شکیب احمد اور مجھے طلحہ اشرف الزمان کو دیجیے اجازت اپنا خیال رکھیے سنتوں کو اپنی زندگی کا حصہ بناتے رہیے والسلام علیکم ورحمۃ اللہ وبرکاتہ
1: قطر کا پہلا دیسی ریڈیو اسٹیشن FM 107 دل سے دیسی